0: Kanjunju mwanangu.
1: Baba.
0: Umgongo na isika wataka kwa chana kiuno yani.
1: Nini?
0: Alia magodoro na ito Arusha. Wanatangaza sana lakini hamna kitu mwanangu.
1: Hauta kwa mepigwa wewe.
0: Mepigwa?
1: Hautakiwa kulizia magodoro ya Arusha. Matakua kulizia magodoro ya Tanfoam kutoka Arusha.
0: Sana ayuaje?
1: Sasa kwenye ni kusanue namna mbavo utajua magodoro original ya Tanfoam.
2: Hakikisha kuwa nailoni ya kifungashio ina neno Tanfoam Arusha. Kama ya godoro ina nembo ya Tanfoam Arusha. Sticker size ina jina la Tanfoam Arusha. Na muhuri wa moto kwenye godoro wenye nembo ya Tanfoam Arusha. Epuka udanganyifu. Tupigie kujipatia godoro lako la Tanfoam.
3: Tanfoam alinunua babu mpaka mjukuu analitumia.
4: आज का जवान जो है वो दीन को कैसे देखता है
5: ज्यादा दिलचस्पी दीन की तरफ नहीं है
4: दीन को हम बोरिंग बना के पेश करें और उसकी जिंदगी के अंदर उसका असर उसको दिखाई ना दे तो शायद वो जवान इतना नहीं आएगा
5: दीन की खूबी यही है दीन मकासिद को बहुत बुलंद कर
4: तो इस्लाम आपको हर जगह फिर प्रैक्टिकल नजर आएगा
5: उसके ज़हन में क्वेश्चन मार्क आ ही जाएगा
4: बिस्मिल्लाह रहमान रहीम एक नए पॉडकास्ट के साथ आपकी खिदमत में हाजिर हैं आज हमारे बीच एक ऐसे मेहमान हैं जो कश्मीर के जवान जवानों में बहुत ज़्यादा पसंदीदा हैं स्पिरिचुअलिटी जवानों के चैलेंजेस आज के जवान कैसे इस्लाम को अपनी ज़िंदगी में इम्प्लीमेंट कर सकते हैं इन तमाम टॉपिक्स को वो बहुत ही बखूबी कवर करते हैं और जवानों में बहुत उनकी मकबूलियत है और मैं जो नॉन कश्मीरी हमारे व्यूअर्स हैं मैं ये चाहता हूँ कि आप इनको सुने इनको जाने इंशाल्लाह कि आज का जब पॉडकास्ट आप सुनेंगे तो आपको थोड़ी आशनाई होगी और आप कोशिश करें कि इनको फॉलो करें मैं बात कर रहा हूँ हमारे बुज़ुर्ग आलिम दीन आगा सैयद मोहम्मद हादी मूसवी साहब बुज़ुर्ग आलिम दीन हैं कश्मीर से हैं आगा हम आपको खुश आमदीद कहते हैं
6: मेरा सलाम सारे नाज़रीन की खिदमत में और आपका शुक्रिया आपने मुझे मौका दिया यहाँ पर आने का
4: जज़ाकअल्लाह आगा जान आगा बिस्मिल्लाह करते हैं आप अपना एक शॉर्ट इंट्रोडक्शन अगर हमारे व्यूअर को दें आप क्योंकि इतना माशाल्लाह आपका एक बैकग्राउंड है फैमिली बैकग्राउंड है आपकी जनरेशंस की खिदमत है आपके तो थोड़ा सा एक शॉर्ट अगर बैकग्राउंड आप दे दें हमारे व्यूअर्स को
6: जी बहुत ही मुख्तसर अगर मैं कहूँ तो फैमिली के लिहाज से जैसे आपने भी फरमाया कि एक बहुत लेगेसी है बानी तशयु जो कश्मीर में हैं मीर शमसुद्दीन अराकी रहमतुल्लाह अलैह उसी की नस्ल से हैं और हमारे ख़ानदान में जो अभी अगर आप इमीडिएट देखें तो हमारे जद आला थे आयतुल्लाह सरकार आयतुल्लाहुल उज़्मा सरकार आगा सईद मेहदी और फिर उनके जो बच्चे हैं दो उनके आगा सईद मोहम्मद और आगा सईद अहमद बहुत ही बड़े बुज़ुर्ग आलमी दीन थे और दूसरे भी आगा सईद अली वो बहुत ही इरफान में बहुत ऊंचे पाए के हैं और सब आयतुल्लाह तकरीबन डिग्री की हैं और उसके बाद मेरे जो दादा थे आयतुल्लाह आगासिद यूसुफ अलैहिर्रहमा जिन्होंने एक सिस्टमेटिक जो है अप्रोच था उनका रिलीजन के हवाले से और उन्होंने कश्मीरी कौम को एक अंजुमन शरई के नाम से एक सिस्टम दिया जिसमें जुडिशरी भी थी जिसमें इकोनॉमी भी थी जिसमें हर एक चीज़ तबलीग और से और उसके बाद वो लेगेसी हमारे वालिद मोहतरम जो 2018 में इस दुनिया से चले गए हजरत इस्लाम आगा सईद मोहम्मद फजलुल्लाह साहब तो उनकी ही जो है औलाद मैं हूँ एक छोटा तालिब इल्म बुज़ुर्ग आलम दीन नहीं हूँ एक बहुत ही हकीर सा तालिब इल्म हूँ पहले पढ़ाई करता था इंग्लिश मीडियम्स में फिर ग्रेजुएशन के लिए कॉलेज में गया तो हालात ऐसे थे कि वहाँ कश्मीर के तो चार साल लगे ग्रेजुएशन के इसमें
4: किस फील्ड में आपने ग्रेजुएशन
6: मैं मेडिकल कहते थे हम बायोलॉजी ऐसे बॉटनी जूलॉजी और इसमें केमिस्ट्री था और इंग्लिश उसमें फाइनल ईयर में था तो यहाँ से ईरान की कॉल आ गई फिर वो ग्रेजुएशन वहीं पे छोड़ दी ईरान चला गया और ईरान में हम उस प्रोसेस में आ गए कि जब जामतुल मुस्तफ़ा जो आज का है उस टाइम मरकज़ जहानी उलूम इस्लामी था तो वो चेंज हो रहा था वो तब्दील हो रहा था यूनिवर्सिटी के इसमें तो हम उसी आजमाइश में थे
4: जी।
6: तो फिर मैंने वहाँ पे पोस्ट ग्रेजुएशन की यानी कारशनासी आर्चर से एमए भी कहते हैं तारीख़ इस्लाम में तारीख़ अहले बैत में
4: माशाल्लाह
6: और फिर घर आया फिर खिदमत
4: माशाल्लाह कौन से एज यानी कौन से ईयर में आप ईरान से आ गए और तबलीग का सिलसिला आपका शुरू हुआ
6: मैं 1999 में ईरान गया अगस्त 99 में और 2010 में वापस आ गया
4: अच्छा तो माशाल्लाह अभी आप 15 ईयर से तबलीग कर रहे हैं माशाल्लाह آغاز شروع کرتے ہیں آج کا ٹاپک. آج کا جوان جو ہے وہ دین کو کیسے دیکھتا ہے اور اس کے لیے کیا بیریئرز ہیں دین کو عملی طور پر اپنی زندگی میں لانے کی؟
6: دیکھا گا جو میں نے دیکھا ہے آن گراؤنڈ سے میں بات کروں, ایک تو کتابی بات ہوتی ہے ایک تو آن گراؤنڈ ہوتی ہے. یہ ہم سب کو پتا ہے کہ آج کا جو نظام دنیا میں چل رہا ہے اور جیسا ماحول بن رہا ہے دین گریزی کا, دین سے جو ہے
4: دوری
6: اختیار کرنے کا, اس میں ہر جگہ جیسے دوسرے علاقوں کے جوان ہیں ویسے ہمارے بھی کشمیر کے تو زیادہ دلچسپی دین کی طرف نہیں ہے, چونکہ جو دین گریز آدمی ہے یا جو وہ انسٹیٹیوشنز ہیں جو لوگوں کو دین سے جیسے میں متنفر کرتے ہیں تو ان کے پاس بہت سارے وسائل ہیں, ان کی چھوری بھی بہت وہ ہے کہ اپ ٹو ڈیٹ ہے. میں کہوں گا جیسے مجھے لگتا ہے کہ شاید میری اندر کی باتیں یہ کہہ رہا ہے
4: جی,
6: یہ ایک مسئلہ ہے. اب جوان جو ہے چونکہ فطرتاً جیسے بھی ہم نے پڑھا بھی ہے قرآن بھی اس کا گواہ ہے, دین ایک فطری چیز ہے جی, تو جوان بھی اس سے جو ہے استثنا نہیں ہے. اب مسئلہ کیا ہے کہ جو جوان دین کی طرف نہیں آنا چاہتا وہ جوان کی کوئی خامی نہیں ہے, یعنی یہ میرا ماننا ہے. میں کسی جوان کو بے دین نہیں کہہ سکتا, میں کسی جوان کو یہ لیبل نہیں دے سکتا کہ یہ جی دین سے بھاگ رہا ہے
4: جی.
6: میرا مسئلہ ہے کہ میں نے کیسے دین اسے سمجھایا, میں نے کیسے دین اس کے سامنے پیش کیا, آیا میں نے وہ خوش عبادی پہلو اس کا دکھایا اور ایسا کہا کہ دنیا میں میرے دین کا کوئی کہنا نہیں ہے. اور ادھر سے ایک دوسرا چیز وہ ایک ورٹیکل میں نے قائم کیا ہے کہ دیکھے دین جو ہے پورا لاہ عمل ہے, لیکن جب دین پورا رحم تو وہ مجھ سے سوال کرنے لگا اور میرے پاس اس کا کوئی جواب نہیں تھا. تو ایک طریقے سے دو فورسز کام کر رہے ہیں, ایک وہ جو جوان کو دین سے باہر لے جا رہی ہیں, ایک وہ جو جوان کو چاہتے ہیں کہ دین کے اندر لے آئیں. لیکن میرے خیال سے ابھی تک جو کامیاب ہے وہ لوگ ہیں, چونکہ ان کے پاس اچھی خاصی اسٹریٹجی ہے اور ٹیکٹکس ہے اور وہ اچھے ٹڈبٹس ان کے پاس ہیں جو جیسے وہ جوان کو بہلا رہے ہیں ترقی کے نام پہ, پڑھائی لکھائی کے نام پہ, ماڈرنزم کے نام پہ. اور جو یہ طبقہ ہے یہ ابھی اسی کشمکش میں ہے کہ میں ان کے ساتھ وہ کانٹیکٹ کیسے کروں, میں کیسے وہ اپروچ ان کا ویسا نہیں ہے. تو اب جہاں پہ بھی کوئی عالم دین, کوئی مبلغ, کوئی اسکالر دین کو اس طریقے سے پیش کرے تو جوان پیش آتے ہیں. جیسے میں نے بھی دیکھا, آپ بھی دیکھ رہے ہیں, بہت سارے ایسے مبلغین ہیں جو کامیاب ہیں وہ رشتہ بنانے میں جوانوں کے ساتھ. تو ان کا ایک یہ وہ دین کو ایسے پیش کرتے ہیں جیسے وہ جوان پسند ہو اور جوانوں کے ذہن میں سوالات ہیں, ان کو لگتا ہے کہ یہ ہمارے سوالوں کا جواب دے گا. اور جوان جیسے آپ نے ابھی کہا, جوان دین سے بچھڑا نہیں ہے, نہ وہ چاہتا ہے میں دین سے دوری اختیار کروں, یہ میرا کام ہے اس کو کیسے لاؤں.
4: جی بہت خوبصورتی سے آپ نے کہا. تو ایک جو جوانوں کے اندر خود ایک جاذبہ ہے دین کے اندر, جیسے دین فطری ہے, دین اٹریکٹیو ہے, لیکن اگر وہی اٹریکٹیو دین کو ہم بورنگ بنا کے پیش کریں اور اس کی زندگی کے اندر اس کا اثر اس کو دکھائی نہ دے تو شاید وہ جوان اتنا نہیں آئے گا. لیکن ہم دیکھ رہے ہیں کہ دنیا کے اس وقت کے حالات یہ ہیں کہ مٹیریلزم جیسے ہی بڑھتی جاتی ہے ویسے ہی ہم دیکھتے ہیں کہ مٹیریلزم کی وجہ سے ڈپریشن, انزائٹی, دوسرے پرابلمز بھی ساتھ میں آتے ہیں اور جس کا حقیقی سلیوشن جو ہے وہ دین کے پاس ہوتا ہے.
6: بالکل, اس میں کوئی شک نہیں ہے
4: جی.
6: چونکہ جیسے آپ نے بھی کہا مٹیریل, تو جب جوان کو اس ذہنیت کے اس پہ تربیت کریں ہم تو اس کا ہدف بھی وہی میٹر ہی ہوگا
4: جی.
6: جو بہت ہی